0: पति नियुक्त गरेका थिए। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वारहरू मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका थिए। यसरी कुलपतिको उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल छन्। त्यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठाले उपकुलपति पदको शपथ लिएका छन्। सो अवसरमा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिएका थिए। सबैजनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहन्छ, कसैको दबावमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला उनले भने। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन र विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन निर्देशन समेत दिएका थिए। नवनियुक्त उपकुलपतिहरूलाई शपथपछि मन्त्री पोखरेलले भने ट्रेड युनियनका ब्यानरहरू हटाउनु आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: यस वर्ष मनसून शुरू भएपछि वैशाख एकदेखि 19 गतेसम्म विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा कुल 2731 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। ई पासपोर्ट राहदानी छपाई प्रक्रिया विवादमा तानिएसँगै यो विषय कूटनीतिक र अन्तर्राष्ट्रिय चासोको समेत विषय बनेको छ। झट्ट हेर्दा यो आन्तरिक चासोको विषय जस्तो लागे पनि यसले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठानमा पनि प्रभाव पारेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि यो विषय न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ। तर यो विवादले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान र प्रतिष्ठानमा गम्भीर असर पारेको विज्ञहरूको बुझाइ छ। भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्य जुन हिसाबले यी पासपोर्टको विषय अगाडि बढ़्यो त्यो सुशासन र कूटनीतिक दुवै हिसाबले सही नभएको बताउँछन्। यी पासपोर्टको विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियार जस्तो संवैधानिक निकायलाई यसो गर उसो गर भन्यो भनेर जुन समाचार आयो त्यो गलत भएको उनको बुझाइ छ। जुन व्यवस्था संविधानमा छ त्यही अनुरूप हुनुपर्छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेप अनावश्यक हो उनले भनेका छन्। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले

0: सम्हालेको देखिन्छ। उनको भनाई छ, विवाद हुँदा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने बताइएको छ। विदेशमा नेपालको राहदानीको स्तर कमजोर मानेर व्यवहार गरिँदा जो कसैलाई पनि दुःख लाग्ने उनको भनाइ रहेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 10 जना सरकारी कर्मचारी, राहदानी आपूर्ति गर्ने ठेक्का पाएका 2 जर्मन कम्पनी र कम्पनीका नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब 2 साता अघि मुद्दा दायर गरेको छ।
1: संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। आयोगका रिक्त 2 आयुक्त पदका लागि काठमाण्डुका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरू प्रसाद वाग्लेको नाम सिफारिश गरिएको छ। सुब्बा नेपाल प्रहरीका अवकाश प्राप्त प्राविधिक डीआईजी हुनुहुन्छ भने वाग्ले अवकाश प्राप्त सह महान्यायाधिवक्ता हुनुहुन्छ।
0: मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरिसकै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गरेका छन्। मन्त्रालयका सचिवले पाउने तलब भत्ता तथा अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव, छुट्टै कोठा, गाड़ी, इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यसै गरी आगामी साउनदेखि सचिवको तलब 90,000 हाराहारीमा हुन्छ। सोही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर यति बेला विज्ञ नियुक्त गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो, तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन।
1: झेन्जी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले 2 थरी मापदण्ड बनाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्री परिषद बैठकबाटै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गराए। 24 घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए, तर सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अध्ययन गर्ने निर्णय लिए। सो समितिले कार्की आयोगले भने झैं सशस्त्र नेपाल प्रहरीका उच्च अधिकारीलाई कार्यवाही गर्नु नपर्ने निष्कर्षमा पुगेपछि एउटै आयोगको कार्यान्वयनमा दोहोरो मापदण्ड स्थापित हुने भएको छ।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़न सक्ने जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह समेत गरेको छ।
3: फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम सोह्रमा प्रवेश गरेको छ। डलास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको, पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ भने शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई 4-2 पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको छ।
2: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा बालेन्द्र सरकारको 100 दिन सकिएको उपलक्ष्यमा शीर्षकमा डाक्टर गाउँले बलदेव शर्मा अधिकारीले लेख्नु भएको छ, वर्तमान सरकार हामी प्रौढ अथवा वृद्धको हुँदै होइन, न सत्ता पक्षको न प्रतिपक्षको भएको छु, म कहिल्यै कम्युनिष्ट होइन, राजावादीले मलाई राजावादी भन्दै भन्दैन, यो जीवनभरि कुनै दलको सदस्यता लिनु पनि छैन, अब भन्नुहोस् म वास्तवमै स्वतन्त्र नागरिक हो कि होइन। अहिलेसम्म सरकारमा गएकाहरूले आफूलाई पसाउने खालका खाडर आफैले खनेका थिए। विदेशमा बस्नेहरूले आन्दोलन चर्काए, विदेशमा बस्नेहरूले नै राष्ट्रपतिलाई 2/3 मत आउने बनाए, यी आरोप पुराना दलका थोत्रा नेताले लगाएका हुन्। नेपाली युवालाई देश निकाला पनि उनीहरूले गरेका हुन्। नेपालको राजनीति प्रत्यक्षत परराष्ट्र नीतिबाट प्रेरित थियो र छँदैछ। बालेन्द्र शाहले कूटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिहरूलाई बेग्ला बेग्लै नभेटेर सामूहिक रूपमा भेट्नुलाई म लाटाले राम्रो मानेको छु, आजको नागरिक दैनिकमा छापिएको छ।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423252625

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिचा दमकल फोन नम्बर 021-546-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोला दाई के गुनगुनाइरहेको?
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: बुढ्यौ

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।